0: दिल्ली कैपिटल्स से होगा। अब खबरें तफसील से। वज़ीर-ए-आज़म नरेंद्र मोदी ने आज सोमनाथ अमृत पर्व के मौके पर पहले ज्योतिर्लिंग सोमनाथ महादेव मंदिर में खसूसी महापूजा की। जनाब मोदी ने सोमनाथ मंदिर के शिखर पर कुंभ अभिषेक रस्म अदा की। मंदिर की तारीख में पहली मरतबा 11 तीर्थ स्थानों का पवित्र जल इस्तेमाल करते हुए मंदिर के शिखर पर जल अभिषेक किया गया। जनाब मोदी ने परचम कुशाई की तकरीब में भी शिरकत की। इस दौरान भारतीय फिजाइया ने एयर शो का एहतमाम किया, जिसमें सूर्य किरण टीम ने सोमनाथ मंदिर के ऊपर आसमान में शानदार फिजाई करतब का मुजाहरा किया। इस मौके पर हेलीकॉप्टरों से मंदिर के ऊपर फूल बरसाए गए। इसके बाद जनाब मोदी खसूसी नुमाइश देखने गए। सोमनाथ मंदिर की तामीरों के अफ्तताह के 75 साल पूरे होने के मौके पर सोमनाथ अमृत पर्व मनाया जा रहा है। वज़ीर-ए-आज़म नरेंद्र मोदी ने कहा है कि सोमनाथ मंदिर पुख्ता अकीदे, रूहानियत और मुल्क की दायमी रूह की एक पवित्र अलामत के तौर पर कायम है। उन्होंने कहा कि सोमनाथ अमृत पर्व माजी का जश्न मनाने के लिए सिर्फ एक फेस्टिवल नहीं है, बल्कि यह आइंदा 1000 बरस के लिए मुल्क की तहरीक का बायस है। वो गुजरात में सोमनाथ अमृत महोत्सव के मौके पर आवाम से खिताब कर रहे थे।
1: पुनर्निर्मित सोमनाथ मंदिर में 75 वर्ष पहले प्राण प्रतिष्ठा हुई, तब भारत ने एक नई चेतना यात्रा शुरू की थी। आज 75 वर्ष बाद वही यात्रा और अधिक व्यापक रूप में हमारे सामने है। हमें इसे नई ऊंचाई पर लेकर जाना है। हमारे संकल्पों को पूरा करने में दादा सोमनाथ का आशीर्वाद हमेशा हमारे साथ रहे, यही प्रार्थना है।
0: वज़ीर-ए-आज़म ने कहा कि सोमनाथ हमें याद दिलाता है कि एक मुल्क उस सूरत में ही मजबूत और मुस्तहकम रह सकता है जब वो अपनी जड़ों से मरबूत रहे। उन्होंने कहा कि दुनिया की कोई भी ताकत भारत को न झुका सकती है न दबा सकती है। उन्होंने कहा कि 11 मई को पहले 3 न्यूक्लियाई तजुर्बे किए गए और मुल्क के साइंसदानों ने पूरी दुनिया को भारत की सलाहियतों से बावर कराया। उन्होंने कहा कि इन तजुर्बात से दुनिया पर यह जाहिर हुआ कि मुल्क की सियासी कुव्वत इरादी कितनी मजबूत है।
1: हमारी आस्था हमें जीवन जीने का तरीका भी सिखाती है, क्योंकि हम मानते हैं सर्वम खलित्वम ब्रह्म, अर्थात सृष्टि का हर एक घटक, इस संपूर्ण प्रकृति भी ईश्वर का ही स्वरूप है। इसलिए हमारी आस्था नदियों में भी है, वृक्षों में भी है। हम जंगलों को भी श्रद्धा की दृष्टि से देखते हैं। हम पर्वतों में भी पवित्रता का भाव रखते हैं। और आज जब दुनिया प्राकृतिक जीवन शैली की ओर लौट रही है, हमें हमारी शक्ति को भी पहचानना होगा।
0: वज़ीर-ए-आज़म नरेंद्र मोदी ने सकाफत और सियाहत के मरकजी वजीर गजेंद्र सिंह शेखावत का एक मजमून शेयर किया है, जिसमें सोमनाथ मंदिर की दायमी तहजीबी अहमियत और मजबूती को उजागर किया गया है। सोशल मीडिया की एक पोस्ट पर वज़ीर-ए-आज़म ने कहा कि मुल्क के देरपा जज्बे को तकवियत पहुंचाते हुए सोमनाथ एक मंदिर से कहीं ज्यादा बढ़कर है। जनाब मोदी ने इस बात को उजागर किया कि खंडराज से आहिया तक इसके सफर से मुल्क के शानदार मजबूत विरासत और विरसे की अक्कासी होती है। वज़ीर-ए-आज़म नरेंद्र मोदी ने लोगों पर जोर दिया है कि वह मगरबी एशिया बहरान के तनाजुर में मुल्क को मजबूत बनाने में साझेदार बने। हैदराबाद में एक तकरीब से खिताब करते हुए वज़ीर-ए-आज़म ने मुल्क के लोगों से 7 अपीलें की। जनाब मोदी ने शहरियों पर जोर दिया कि वो पब्लिक ट्रांसपोर्ट और कार पूलिंग के इस्तेमाल के जरिए दरामदशुदा ईंधन की खपत कम करके गैर मुल्की ज़र मुबादला के जखायर बचाने में मदद करें। वज़ीर-ए-आज़म की अपील एक ऐसे वक्त सामने आई है जब मगरबी एशिया बहरान और आबनाए हुरमुस में तातुल जारी रहने की वजह से खाम तेल की कीमतें 100 डॉलर फी बैरल से ऊपर चल रही हैं। गुज़श्ता महीने के आखिर में खाम तेल की कीमतें 126 डॉलर फी बैरल तक पहुंच गई थीं, जो पिछले 52 हफ्ते में सबसे ज्यादा है।
1: वैश्विक संकट के इस समय में हमें कर्तव्यों को सर्वोपरि रखते हुए कुछ संकल्प लेने होंगे और उन संकल्पों को पूरे समर्पण भाव से पूरा करना होगा। जैसे एक बड़ा संकल्प है पेट्रोल डीजल का संयम से इस्तेमाल करना, हमें पेट्रोल डीजल का उपयोग कम करना होगा। अगर कार में ही जाना जरूरी है तो फिर कार पूल करने का प्रयास करें।
0: وزیر اعظم نے ورک فرام ہوم کے سلسلے کو بحال کیے جانے کی ضرورت بھی اجاگر کی. جناب مودی نے لوگوں سے کہا کہ وہ خوردنی تیل کا استعمال کم کریں. ساتھ ہی انہوں نے کسانوں پر زور دیا کہ وہ ملک کے باہر سے منگائی گئی کیمیاوی کھاد پر انحصار کم کریں. ووکل فار لوکل تحریک کو اجاگر کرتے ہوئے وزیر اعظم نے زور دے کر کہا کہ 2047 تک وکست بھارت کا نشانہ حاصل کرنے کے لیے خود کفالت اور نامیاتی کھیتی باڑی ضروری ہیں.
1: ایک زمانہ تھا جب سنکٹ آتا تھا تو لوگ دیش ہت میں سونا دان دے دیتے تھے. آج دان کی ضرورت نہیں ہے, لیکن دیش ہت میں ہم کو یہ طے کرنا پڑے گا کہ سال بھر تک ہم سونے کے گہنے نہیں خریدیں گے. ودیشی مدرا بچانے کے لیے ہماری دیش بھکتی ہمیں چنوتی دے رہی ہے, اور ہمیں اس چنوتی کو سویکار کرتے ہوئے ودیشی مدرا کو بچانا ہوگا.
0: مغربی بنگال کے وزیر اعلی شبھندو ادھیکاری نے بنگلہ دیش سے متصل سرحد پر باڑ لگانے کے لیے آرازی بی ایس ایف کو منتقل کرنے کا اعلان کیا ہے. انہوں نے بتایا کہ زمین کی منتقلی کا عمل پیر سے شروع ہو جائے گا اور 1.5 مہینے کے اندر اندر اسے مکمل کر لیا جائے گا. چناؤ کے بعد مغربی بنگال میں نئی سرکار کی تشکیل کے بعد آج کابینہ کی پہلی میٹنگ میں یہ فیصلہ کیا گیا. جناب ادھیکاری نے ریاست میں آیوشمان بھارت صحت اسکیم نیز مرکزی سرکار کی کئی دیگر اسکیمیں نافذ کرنے کا بھی اعلان کیا.
2: آج پہلے کیبینٹ میں ہم لوگ وی ایس ایف کو لینڈ ٹرانسپورٹ کرنے کا ڈیسیزن لے لیا ہے. لینڈ ڈپارٹمنٹ جو لینڈ ان کا پاس ہے, انہوں نے لینڈ ڈپارٹمنٹ نے بہت سارا ایکسرسائز بھی کر کے رکھا ہے. وہ لینڈ ٹرانسپورٹ آج سے شروع ہوگا. پہلے کیبینٹ یہ آنے والا 45 ڈیز کے اندر پورا کے پورا زمین ایم ایچ اے کو ٹرانسفر کرے گا. بی ایس ایف فینسنگ پورا کر دے گا, اور اللیگل انفلٹریٹرز کا جو ہماری پرابلم چل رہا ہے یہ بھی کچھ دن کے اندر ریزولو ہو جائے گا.
0: وزیر دفاع راجناتھ سنگھ نے مغربی ایشیا کی صورتحال کی نگرانی کے لیے تشکیل کردہ بااختیار وزراء کے غیر رسمی گروپ کی ایک میٹنگ کی آج صدارت کی. خطے میں بدلتی ہوئی صورتحال کا جائزہ لینے کے لیے اس میٹنگ کا انعقاد کیا گیا تھا. مرکز نے وکست بھارت روزگار اور آجیویکا مشن گارنٹی گرامین ایکٹ 2025 کے نفاذ کو نوٹیفائی کیا ہے. اس سال 1 جولائی سے ملک بھر میں اس کا اطلاق ہوگا. دیہی ترقی کی وزارت نے کہا ہے کہ یہ قانون جس کے تحت ہر مالی برس میں 125 دن کے روزگار کی گارنٹی دی جا رہی ہے دیہی بھارت کو بااختیار بنائے گا. اسٹیٹ بینک آف انڈیا کی ایک تحقیقی رپورٹ کے مطابق عالمی اتار چڑھاؤ کے باوجود ملک کی معیشت مضبوط ہے. اس میں مالی سال 2026-27 کے دوران معیشت کی شرح ترقی 6.6% رہنے کا اندازہ لگایا گیا ہے. آئی پی ایل کرکٹ میں آج شام دھرمشالہ کے ہماچل پردیش کرکٹ ایسوسی ایشن اسٹیڈیم میں پنجاب کنگز کا مقابلہ ڈیلی کیپٹلز سے ہوگا. یہ میچ شام 7:30 بجے سے کھیلا جائے گا. اور آخر میں خاص خبریں ایک بار پھر. وزیر اعظم نریندر مودی نے کہا ہے کہ سومناتھ مندر امرت مہوتسو سے اگلے 1000 سال کے لیے ملک کے نظریے کو ترغیب ملے گی. جناب مودی نے مندر کے احیاء کو 75 سال مکمل ہونے پر مہا پوجا کی. مغربی بنگال کے وزیر اعلی شبھندو ادھیکاری نے سرحد پر باڑ لگانے کے لیے آرازی بی ایس ایف کو منتقل کرنے کا اعلان کیا ہے. مرکز نے وکست بھارت جی رام جی ایکٹ کے نفاذ کو نوٹیفائی کر دیا ہے جو 1 جولائی سے شروع ہوگا. اسٹیٹ بینک کی تحقیق میں کہا گیا ہے کہ عالمی اتھل پتھل کے تناظر میں ملک کی معیشت بدستور مستحکم ہے. اور آئی پی ایل کرکٹ میں آج شام دھرمشالہ میں پنجاب کنگز کا مقابلہ ڈیلی کیپٹل سے ہوگا. اس کے ساتھ ہی خبروں کا یہ بلٹن ختم ہوا.